0: A new SBS music station is here.
1: SBS Pop Euro.
0: Filled with Eurovision hits non-stop.
2: You want more?
1: The hits you know and the hits you'll want to know.
0: On DAB Radio, online,
1: the SBS audio app
0: and SBS On Demand.
3: सुरु गर्नेछौँ र त्यस्तै गरी अस्ट्रेलियामा यस हप्ता हेडलाइन बनेको विषय जुन छ निकै नै दुःखद घटना सिडनीको क्याम्बेल टाउनमा एकै घरमा तीनजनाको हत्या भएको जुन घटना थियो त्यसमाथि चाहिँ महिला हत्याको विषयमा एक शाही आयोग गठन गरिनुपर्ने भनेर मागहरू उठिरहेका छन् र केही पक्षहरू भने त्यसको विरुद्ध पनि रहेका छन् त्यस विषयमा हामी विस्तृतमा बुझ्नेछौँ नेपालतिर पनि लागौँला र यसपालि यो विकेन्डमा चाहिँ के गर्ने सोच्दै हुनुहुन्छ एउटा रमाइलो योजना तपाईँहरूको लागि मैले लिएर आएकी छु गीत सङ्गीत पनि छन् कार्यक्रम को अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहोला र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ हाम्रो एसएमएस नम्बर हो 0439799767 नम्बर फेरि पनि एकपटक 0439799767 0439799767 अहिलेको लागि भने कार्यक्रम सुरु गरौँ साप्ताहिक विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल
4: अब पालो भएको छ पछिल्ला सात दिनका विश्व समाचार सुन्ने र यसका प्रमुख विषयहरूमा अमेरिकाको मस्जिद आक्रमणलाई लिएर अस्ट्रेलियामा पनि चिन्ता अमेरिकी राष्ट्रपतिद्वारा इरानसँगको युद्ध चाँडै अन्त्य हुने सङ्केत र संयुक्त राष्ट्रसङ्घले पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपप्रति आफ्नो प्रतिक्रिया थप तीव्र बनायो सुरुवातमा अमेरिकामा भएको मस्जिद आक्रमणको प्रसङ्ग अस्ट्रेलियाकै सबैभन्दा ठूला मस्जिदहरूमध्ये राष्ट्रसङ्घले पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपप्रति आफ्नो प्रतिक्रिया थप तीव्र बनायो सुरुवातमा अमेरिकामा भएको मस्जिद आक्रमणको प्रसङ्ग अस्ट्रेलियाकै सबैभन्दा ठूला मस्जिदहरूमध्ये एकले सान्डिएगो मस्जिदमा भएको गोलीकाण्डपछि सङ्घीय सरकारलाई मुसलमान विरोधी वा इस्लामोफोबिया विरुद्ध तुरन्त कदम चाल्न आग्रह गरेको छ उक्त आक्रमणमा तीनजनाको मृत्यु भएको थियो एक विज्ञप्तिमा अस्ट्रेलियाको लेबनिज मुस्लिम एसोसिएसनका प्रवक्ता गमेल खेयरले अल्बनिजी सरकारलाई अस्ट्रेलियाभित्रै पनि ठोस कदम चाल्न आग्रह गरेका छन् उनले अस्ट्रेलियन मुसलमान समुदाय यस्तै घटना अस्ट्रेलियामै हुन सक्ने डरमा बाँचिरहेको बताएका छन् यसैबीच सान्डिएगो पुलिस प्रमुख स्कट वालले सान्डिएगो घटनालाई घृणा अपराधका रूपमा अनुसन्धान भइरहेको बताएका छन् उनका अनुसार दुई आक्रमणकारीले अतिवादी विचार व्यक्त गरेको जानकारीका आधारमा अनुसन्धान अघि बढाइएको छ
5: There are details and information that we are investigating as to exactly what the hate speech or the hate words were that were conveyed. Some of that is going to have to take more time to develop further to see where that information is coming from, but yes, It's being investigated as a hate crime at this point. There was definitely hate rhetoric that was involved.
4: अमेरिकाकै प्रसङ्गमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र त्यसपछि तेलको मूल्य घट्ने बताएका छन् अमेरिकी उपराष्ट्रपति जेरी वान्सले अमेरिका र इरान बीचको वार्तामा उल्लेखनीय प्रगति भएको बताएको केही समयमा उनको यो टिप्पणी आएको हो वार्ताको मुख्य उद्देश्य भविष्यमा इरानले आफ्नो आणविक क्षमता पुनर्निर्माण गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु र सैन्य द्वन्द्व पुनः नदोहोरियोस् भन्ने रहेको छ ट्रम्पले इरान सम्झौतामा पुग्न उत्सुक रहेको
6: It's going to happen, and it's going to happen fast, and you're going to see oil prices plummet. They're going to come down. There's so much oil out there. They're going to come plummeting down.
4: यसअघि ट्रम्पले इरानमाथि मङ्गलबार गर्ने तय भएको सैन्य आक्रमण स्थगित गरिएको बताएका थिए तर उनले स्वीकार्य सम्झौता नभए अमेरिकी सेना पूर्ण र व्यापक हमला गर्न तयार रहेको चेतावनी दिएका थिए ट्रम्पको मुख्य माग इरानसँग आणविक हतियार नहुनु रहेको छ यसबीच इरानका राष्ट्रपति मसुद पजेस्कियनले आफ्नो देश अधिकारबाट

0: Hits from Home.
1: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organisation a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
2: आफ्नो केही विचार व्यक्त गर्न चाहनुहुन्छ भने अवश्य हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हाम्रो नम्बर हो 0439799767 0439799767। अहिलेको लागि भने ब्रेकको पालो।
3: तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ।
4: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
5: को द पॉइंट विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरू प्रति एक ताजा दृष्टिकोण एसबीएस अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस्।
6: अस्ट्रेलिया एक्सप्लेनले नयाँ आप्रवासीहरूलाई घरबार, स्वास्थ्य, काम र अन्य थुप्रै विषय बारे जानकारी दिन्छ। यसका लागि sbs.com.au/australiaexplain जानुहोस्।
5: SBS फूड का साथ संसार भर का परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्। SBS फूड मा 7000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/food मा जानुहोस्।
6: Insight SBS को एक पुरस्कार विजेता कार्यक्रम हो। अरूले समावेश नगर्ने जल्दो बल्दो विषयमा निर्भीक हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ। हरेक मंगलबार राति 8:30 बजे SBS र अन डिमान्डमा।
7: अस्ट्रेलियामा तपाईँको नयाँ जीवन र बसाइ सराईलाई सजिलो बनाउन एसपिएस नेपालीको अस्ट्रेलिया बुझ्नुहोस् श्रृङ्खलाले शिक्षा, आवास, आर्थिक जीवनशैली र अरू धेरै विषयहरूमा चर्चा गर्दछ। हरेक हप्ता उपलब्ध हुने नयाँ नयाँ लेख, पडकास्ट र भिडियोहरूका लागि अनलाइनमा एसपिएस नेपालीको अस्ट्रेलिया बुझ्नुहोस् श्रृङ्खला खोज्नुहोस्।

पुनः स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल। मेलबर्नको ठ्याक्कै फ्लिन्डर्स स्ट्रिट स्टेशन अगाडि रहेको फेडरेसन स्क्वेयरमा रहेको एसबिएसको स्टुडियो 6 म आइरहेकी छु। तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष एसबिएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइतबार अपरान्न 4-5 बजेसम्म एसबिएस रेडियो 2 आइरहेका छौँ। यसबाहेक तपाईँले हामीलाई अन्य कता कता सुन्न सक्नुहुन्छ त्यो पनि जानकारी दिइहालौँ श्रोतावृन्द। एसबिएस साउथ एसियन र एसबिएस रेडियो 2 त भइहाल्यो। तपाईँले हामीलाई आफ्नो डिजिटल टिभीको च्यानल 305 अथवा एसबिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबिएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र श्रोतावृन्द, आजको कार्यक्रममा यदि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ भने अवश्य हामीलाई मेसेज गर्नुहोस्। हामीसँग अन्य थुप्रै विषयवस्तुहरू बाँकी रहेका छन्। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। अङ्ग्रेजीमा पनि बताइहालौँ 0439799767, 0439799767, वा हामीलाई सोसियल मिडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स र इन्स्टाग्राम मार्फत @SBS नेपालीमा फलो गरेर पनि हामीसँग जोडिन सक्नुहुन्छ। र अहिलेको लागि भने फेरि पनि ब्रेक अघि भने चाहिँ महिला हिंसा सम्बन्धी विषयतर्फ नै लागौँ।

0: श्रोतावृन्द, हामी ब्रेक अघि कुरा गरिरहेका थियौँ हालै दक्षिण पश्चिमी सिडनीमा पर्ने सबब क्याम्पबेल टाउनमा जुन एउटा घटना घटेको थियो, एकै घरमा तीनजनाको शव फेला पारेको प्रहरीले, त्यही विषयमा हामी चर्चा गर्दै थियौँ। र यस घटनापछि चाहिँ महिला हिंसा सम्बन्धी एक शाही आयोग गठन गरिनुपर्ने, महिला हत्या अर्थात् फेमिसाइड सम्बन्धी भने मागहरू उठिरहेका छन्। ब्रेक अघि हामीले यस मागको पक्षमा रहेका केही आवाजहरू सुन्यौँ भने अब भने महिला सुरक्षा क्षेत्रमै केहीले भने आयोगभन्दा अन्य उपाय नै अपनाउनु पर्ने भनी बताउँदै आएका छन्। त्यही रिपोर्ट प्रस्तुत गर्नतर्फ लागौँ। तर यही क्षेत्रमा काम गर्ने सबै पक्ष भने शाही आयोग चाहिन्छ भन्ने कुरामा सहमत छैनन्। नेसनल अलायन्स अफ डोमेस्टिक एन्ड फ्यामिली भायोलेन्स स्पेसलिस्टले एक विज्ञप्तिमा जनाएको छ कि शाही आयोगको माग किन उठेको भनी बुझिए तापनि सो छानबिन सकिएर त्यसको रिपोर्टको पर्खाइमा बस्ने समय छैन। यसप्रति सहमति जनाउँदै नेसनल डोमेस्टिक फ्यामिली एन्ड सेक्सुअल भायोलेन्स कमिसनर मिकेला क्रोनेन:
1: We have thousands of recommendations and we don't need more reviews, we need more action. I understand the call and I understand what's behind it and I am enormously supportive of the work of Sherelle Moody and others that are advocating for this. It's complicated.
0: उनी भन्छन् कि शाही आयोग गठन भए सिफारिसको पर्खाइमा सरकार रहँदा प्रक्रिया ढिला हुन सक्छ। संघीय र राज्य तथा प्रादेशिक तहहरूबीच समन्वय र दीर्घकालीन वित्तीय सहयोग आवश्यक रहेको कमिश्नर क्रोनिनको भनाइ छ। उनले हाल विकास भइरहेको दोस्रो 10 वर्षीय कार्ययोजनामा अझ बढी ऊर्जा र स्रोत लगानी गर्नुपर्नेमा जोड दिएकी छन्।
1: The intent and the objective is to end domestic family and sexual violence in one generation. So it's a very ambitious goal.
0: लैङ्गिक हिंसा घटाउने लक्ष्य रहेको पहिलो योजनाले केही महत्त्वपूर्ण आधारहरू तयार गरेको उनको भनाइ छ।
1: We've seen very significant investment in big infrastructure changes. So the establishment of ANROS, the Australian National Research Organisation for Women's Safety, Our Watch, the big national organisation that is focused on prevention, 1800 Respect, the national helpline, and the Escaping Violence Program. So we've seen some big structural things put in place.
0: उनका अनुसार आगामी राष्ट्रिय कार्ययोजनाले रोकथामलाई अझ उच्च प्राथमिकता दिने र लैङ्गिक हिंसाको मूल कारण नै रोक्ने प्रयास गर्नेछ। फिलिप रिपर नो टू भायोलेन्स नामक संस्थाका प्रमुख कार्यकारी हुन्, जसले पुरुषद्वारा हुने पारिवारिक हिंसा अन्त्य गर्नमा लागि परेको छ। रिपरले पनि शेरेल मुडीले जस्तै शाही आयोगबारे प्रधानमन्त्रीको प्रतिक्रियाको आलोचना गरेका छन्।
2: That's the real question here. If he's not going to support a royal commission, what is he going to do? How is this government going to address the issue of women dying week in, week out at the hands of men?
0: उनी भन्छन् कि हालसम्म धेरै समीक्षा, अनुसन्धान र राज्य स्तरीय शाही आयोगहरू भइसके तापनि संघीय शाही आयोगले यस विषयमा ठोस परिवर्तन ल्याउन मद्दत गर्न सक्छ।
2: They do provide a genuine point of focus. They create an urgency. They create an authorising environment for action. But if this government is not committed to act, then a royal commission is pointless. So the real question here is, what will this government do to keep women and children safe? At the moment, it's inaction after inaction after inaction, and it's simply not good enough. And if it takes a royal commission to get this government off its hands to take this issue seriously, then we support a royal commission.
0: यो प्रस्तावले दुई स्वतन्त्र सांसदहरूबाट पनि समर्थन पाएको छ, सेनेटर लिडिया थोर्प र वारिङ्गा क्षेत्रकी जाली स्टेगल।
3: I strongly supported the call for a royal commission because I genuinely don't think we are ever going to get the scale of commitment necessary to eradicate the problem from the government until it's exposed in a royal commission where you have a full analysis of what is working, what is not working, and is the scale of funding and commitment even close to what is really needed.
0: वारिङ्गा क्षेत्रकी स्टेगल भन्छन् कि शाही आयोगले कुनै पनि मुद्दालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने भएकाले अहिलेसम्म यस्तो आयोग नबन्नुले महिला र बालबालिकाको जीवनलाई पर्याप्त प्राथमिकता नदिएको सन्देश दिन्छ। न्यू साउथ वेल्समा हाई रिस्क रेफरलहरू 49% बढेको बताउँदै आर्थिक तनाव, मदिरा उपलब्धता र जुवा जस्ता कारणहरूमा पनि सुधार आवश्यक रहेको उनले उल्लेख गरेकी छन्। हालै सार्वजनिक भएको संघीय बजेटले पनि समग्र रूपमा यो क्षेत्रमा अझै पर्याप्त आर्थिक कोष चाहिने भन्ने उनको धारणा पुष्टि गर्दछ।
3: Yeah, look, the budget, the 2026 budget had a good announcement, a standalone First Nations domestic.

0: Hits from Home.
1: Starting a new life in Australia isn't easy.
2: A lot of companies have rejected me.
3: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
1: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
4: Like, they acknowledge there's been a lot of reports and inquiries already with calls for action that haven't been acted on. But I understand there's a range of views, and people are worried that a Royal Commission would simply delay the urgent funding that's needed for frontline response services and for prevention programs right now.
5: सहयोग सेवाहरू अत्यधिक दबावमा परेकाले केही महिलालाई सहायता दिन नसक्ने अवस्था भएको पनि कमिश्नर मिकेला क्रोनिन स्वीकार्छिन् र एक पुस्ताभित्र नै लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्य हासिल गर्न निकै ठूलो र लगभग असाधारण प्रयास आवश्यक पर्ने उनको भनाइ छ.
6: I think we need to direct our efforts into ensuring we have a really aligned second action plan. I think royal commissions are expensive, they take time, it would delay. I am concerned there isn't enough investment. I'm concerned that we need to invest more effort and resources into implementing the second action plan.
5: र दोस्रो कार्ययोजना आगामी वर्ष सार्वजनिक गर्ने लक्ष्य रहेको पनि उनले बताएकी छन्. SBS न्यूजका लागि टी मिचेलद्वारा तयार पारिएको सामग्री SBS नेपालीमा सुन्नुभयो. म दिनिता रिसालको आवाजमा. र श्रोतावृन्द, महिला हत्या अर्थात् फेमिसाइडको विषयमा शाही आयोग छानबिन हुनु पर्ला कि नपर्ला, तपाईँलाई के लाग्छ? तपाईँको विचार हामीलाई कार्यक्रममा एसएमएस गरेर पठाउन सक्नुहुन्छ. नम्बर म भन्न गइरहेकी छु, 0439799777. नम्बर फेरि पनि एकपटक, 0439799777. वा तपाईँले हामीलाई सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा पनि मेसेज गरेर पठाउन सक्नुहुन्छ. हाम्रो जवाब, हाम्रो ह्यान्डल हो SBS नेपाली. र यो सँगै श्रोताहरूलाई जानकारी पनि गराइहालौँ कि यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति घरेलु वा पारिवारिक हिंसाको अवस्थामा रहेको र सहयोग चाहिएको खण्डमा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ. 1800 रेस्पेक्ट नम्बर हो 1800737732, वा लाइफलाइनलाई 1311114 फोन गर्न सक्नुहुन्छ. आपतकालीन अवस्थामा भने 000 अर्थात् 000 फोन गर्नुहोस्. त्यस्तै गरी फ्यामिली भायोलेन्स सपोर्टको नम्बर हो 1800015188 वा safesteps.org.aumा पनि तपाईँ जान सक्नुहुन्छ. र मेन्स रेफरल सर्भिस अर्थात् जुन नो टु भायोलेन्स संस्थाले चलाउँछ उक्त सेवाको नम्बर भने रहेको छ 1300766491. र आदिवासी समुदायहरूका लागि जुन सांस्कृतिक रूपमा उपयुक्त सहयोग रहेको छ त्यसका लागि भने 13 यानमा सम्पर्क गर्न सकिन्छ. नम्बर हो 1392276 वा बियोन्ड ब्लूको नम्बर हो 1300224636. र श्रोतावृन्द, सबै जानकारीहरू तपाईँले हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ भनेर पनि बताइहालौँ. ठेगाना भने हो sbs.com.au/nepali वा अनलाइनमा SBS नेपाली पडकास्ट भनी सर्च गरी हामीलाई अन्य विभिन्न पडकास्ट प्लेटफर्महरूमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ. श्रोतावृन्द, यसका साथ हामी कार्यक्रमको दोस्रो ब्रेक लिने समयमा आइपुगेका छौँ. त्यसपछि हामीसँग थुप्रै सामग्री र गीत सङ्गीतहरू पनि बाँकी रहेका छन्. ब्रेकपछि हामी नेपालतिर लाग्नेछौँ. सुन्दै गर्नुहोस् SBS South Asian ma Nepali karyakram.
7: SBS
8: SBS
9: SBS
10: SBS
11: SBS
12: SBS Radio.
13: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
14: Nepali karyakram ra podcast sunna SBS Audio app sarvottam upay ho. Aajai App Store wa Google Play bata SBS Audio app nishulka download garnuhos.
15: इनसाइट SBS को एक पुरस्कार विजेता कार्यक्रम हो. अरूले समावेश नगर्ने जल्दोबल्दो विषयमा निर्विक

0: हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ हरेक मङ्गलबार राति 8:30 बजे एसपिएस र अन डिमान्डमा।
1: एनआईटीभीको द पोइन्ट, विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू, आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरूप्रति एक ताजा दृष्टिकोण। एसपिएस अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस्। SBS फूड का साथ संसारभर का परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्। SBS फूड मा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/food मा जानुहोस्। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुक मा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुक मा विश्वभरका मानिस र उनीहरूका कथाहरू, एसबीएसको पुरस्कार जित्न सफल वृत्तचित्र कार्यक्रम डेटलाइन हरेक मङ्गलबार राति 9:30 बजे एसबीएसमा र कुनै पनि बेला एसबीएस अन डिमान्डमा। पुनः स्वागत छ श्रोतावृन्द। एसबीएस साउथ एसियनमा तपाईँ नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाईँको साथमा छु म दिनिता रिसाल र यो कार्यक्रम भने आइरहेको छ आज बिहिबार प्रत्यक्ष एसबीएस साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म र तपाईँले हामीलाई एसबीएस रेडियो 2 अपराह्न 4-5 बजेसम्म आइतबार पनि सुनिरहनु भएको छ र हामीलाई रेडियोमा प्रत्यक्ष प्रसारणका साथसाथै हाम्रो पडकास्टमा र क्याचअप रेडियोमा सुनिरहनुभएका सबै श्रोताहरूलाई पनि फेरि पनि म दिनिताको तर्फबाट नमस्कार। र श्रोतावृन्द, अब विकेन्ड पनि आउन लाग्यो है। आज बिहिबार, अब विकेन्डमा के गर्ने वा कुन मुभी हेर्ने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो रमाइलो एउटा सामग्रीको बारेमा पनि जानकारी दिइहालौँ। एसबिएस अन डिमान्ड कतिको हेर्ने गर्नुभएको छ? तपाईँले एसबिएस अन डिमान्ड मार्फत चाहिँ अस्ट्रेलियाको यात्रा पनि गर्न सक्नुहुन्छ। कसरी म बताइहाल्छु। एपिवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रहको साथमा यस श्रृङ्खलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ र उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस् जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन्। द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रह अहिले एसबिएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ र यदि तपाईँ अब घुमघाम गर्न, नयाँ नयाँ ठाउँहरू भनिन्छ नि अब अङ्ग्रेजीमा एक्सप्लोर गर्न रुचाउनुहुन्छ भने चाहिँ यो सामग्री चाहिँ तपाईँलाई पनि अवश्य मनपर्छ होला।
2: SBS नेपाली, SBS साउथ एसियनमा।
1: र श्रोताबिन्द, यो धुन सुनेपछि अवश्य पनि थाहा पाइहाल्नुभयो होला अब पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यस हप्ताको नेपाल अपडेट लिने।
3: मनोज कुमार शर्मा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका छन्। उनले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिए र पदभार ग्रहण गरे। उनले संवैधानिक परिषदले प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। यस्तै उनलाई संसदीय सुनवाई समितिले पनि अनुमोदन गरेको हो। शर्मा प्रधान न्यायाधीशमा सिफारिस भएको विषयलाई लिएर विभिन्न कोणबाट चर्चा भएको थियो। सर्वोच्चको वरिष्ठतम न्यायाधीश प्रधान न्यायाधीशमा सिफारिस हुने परम्परा तोडिएको कतिपयको भनाइ छ। संवैधानिक परिषदले चौथो वरियतामा रहेका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। उनको सिफारिसको विषयमा रिट निवेदन दर्ता नै हुन नसकेको परिस्थिति निर्माण भएको भन्दै बार एसोसिएसनले सोमबार त्यसको विरोध गर्ने निर्णय गरेको थियो। सोही अनुरूप मङ्गलबार दिउँसो नेपाल बार एसोसिएसनको प्राङ्गणमा लालटिन बालेर प्रदर्शन गरिएको थियो। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ भन्ने माग प्रतिपक्षी दलहरूले राखेका थिए। राष्ट्रपति पौडेलले सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिर गएदेखि नै प्रतिपक्षहरूले सदनमा उनको खोजी गर्न थालेका थिए। यस विषयमा सबै प्रतिपक्षी दलहरूले प्रश्न गरेका थिए। त्यस्तै मध्येका एक नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भने,
4: सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो? अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
3: नीति तथा कार्यक्रमकै बारेमा पनि प्रश्न उठेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा खासै नयाँ कुरा नभएको बताए। पुरानो नीति तथा कार्यक्रमसँग मिल्दोजुल्दो भएकोमा उनले चासो र चिन्ता व्यक्त गरे।
5: हातमा दुईटा किताब छ, एउटा 2083 सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम, एउटा चाहिँ 2081 सालमा, झन्डै 10% मात्र चेन्ज होला, लेख्ने मान्छे त एउटै रहेछ। भा यो व्यापक सुधार हुनुपर्छ भन्ने चाहेका थियौँ नीति तथा कार्यक्रम, चाहे पार्टी जोसुकै होस्। आज नयाँ अनुहार छ, हामी सबै नयाँ भएको हुनाले यो नीति तथा कार्यक्रममा नयाँ आउँछ कि भनेको त हुबहु फोटोकपी नै छ करिब करिब।
3: प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा बजेट बनाउने प्रक्रिया सुरु भएदेखि नै स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका विषयहरू निरन्तर रूपमा प्राथमिकतामा पर्दै आएको संसदलाई स्मरण गराएका थिए। प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध तथा बहिष्कार गरे पनि प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको थियो। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेका थिए भने नेपाली काङ्ग्रेसले बैठक अवरोध गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको राष्ट्रिय सभाले पनि नीति तथा कार्यक्रम पारित गरेको छ। यस वर्षको सगरमाथा आरोहणको सिजन सुरु भएसँगै नयाँ कीर्तिमान बन्न थालेका छन्। हिमाल आरोहणमा विभिन्न कीर्तिमान बनाएका विश्वविख्यात आरोही कामिरिता शेर्पाले 32 पटक सर्वोच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान बनाए। उनले आइतबार बिहान 10:12 सगरमाथा आरोहण पुरा गरेका हुन्। सोलुखुम्बुका कामिरिताले यसअघि आफैले बनाएको कीर्तिमान तोडेका हुन्। कामिरिताले कीर्तिमान बनाएकै दिन लाक्पा शेर्पाले पनि आफ्नो नाममा नयाँ रेकर्ड बनाउन सफल भइन्। उनले 11 पटक सगरमाथाको शिखरमा पुग्ने पहिलो महिलाको कीर्तिमान बनाइन्। यस्तै पासाङ दावा शेर्पाले चाहिँ सोमबार 30 पटक सगरमाथा आरोहण गरे र दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान बनाए। सरकारले जेन्ची प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ। यसअघि जेन्ची घाइतेहरूको विवरण सङ्कलन गर्ने र उनीहरूको वर्गीकरण गर्ने कार्य भएको थियो। स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइते र ती घाइतेलाई स्याहार गर्नेलाई जनै मासिक 9,000 दिइएको छ। यस्तै गम्भीर घाइतेलाई 9,000 र मध्य घाइतेलाई 4,000 उपलब्ध गराउने निर्णय भएको थियो। नेपाल सम्पत्ति शुद्धिकरणको नकारात्मक सूची ग्रे लिस्टबाट बाहिर निस्कनका लागि तोकिएको समय सीमा नजिकै गर्दा सम्पत्ति शुद्धिकरण विरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स AFTF को एसिया पेसिफिक समूह APG नेपाल आइपुगेको छ। APGको सपोर्ट बैठक मे 18 काठमाडौँमा सुरु भएको हो। आइतबार काठमाडौँ आइपुगेको उक्त उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा विभिन्न सरकार निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। सन् 2025 सुरुवातमा नेपाल 2 वर्षका लागि ग्रे लिस्टमा राखिएको थियो। नेपाललाई 15 बुधे निर्देशन दिएको थियो र सन् 2027 ती पुरा गर्नुपर्ने समय सीमा तोकिएको थियो। नेपाल विश्वकप लिग 2 अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्दी स्कटल्यान्डलाई 6 पराजित गर्दै अङ्क तालिकाको 5 स्थानमा पुगेको हो। घरेलु मैदानमा भएको खेलमा नेपालले पाएको 195 रनको लक्ष्य 38.1 ओभरमा पुरा गरेको थियो। यसका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले 3 104 रनको साझेदारी गरेका थिए। जितसँगै नेपालले 27 खेलबाट 22 अङ्क जोडेको छ। स्कटल्यान्ड 38 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। 8 राष्ट्र रहेको यस लिगबाट शीर्ष 4 टोली सोझै विश्वकप छनौटमा पुग्नेछन्। यसअघि नेपालले अमेरिका विरुद्ध शनिबार भएको खेल 9 जितेको थियो। घरेलु मैदानमा भइरहेको लिग 2 दौरान सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। स्कटल्यान्ड विरुद्ध सोमबार भएको खेलमा उनले 3 लिए र यससँगै एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 लिने बलरको रेकर्ड बनाए।

0: Hits from Home.
1: Starting a new life in Australia isn't easy.
2: A lot of companies have rejected me.
3: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
1: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
0: SBS South Asian.
4: Your newsroom here.
0: And hits from home.
5: र श्रोतावृन्द, एसबीएस साउथ एसियनको आज बिहिबारको यो नेपाली कार्यक्रममा सुन्नुभयो. नेपालको यो साप्ताहिक अपडेट नेपाल संवाददाता प्रतीक्षा दुलालबाट. र यो सँगै हामी तपाईँलाई यो पनि बताइहालौँ कि नेपाल सम्बन्धी र अस्ट्रेलिया सम्बन्धी अन्य थुप्रै अध्यावधिक सामग्री, समाचार, कुराकानीहरू र पडकास्टहरू चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध रहेका छन्. ठेगाना हो sbs.com.au/nepali, वा तपाईँले सजिलै तरिकामा हाम्रो एसबिएस अडियो एपलाई पनि निशुल्क आफ्नो फोनमा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ. एप भने गुगल प्ले वा एप स्टोरमा उपलब्ध रहेको छ. अहिलेको लागि भने कार्यक्रममा अब एउटा रमाइलो गीत सुन्ने बेला भएको छ. म ठ्याक्कै मेलबर्नको एसबिएसको स्टुडियो 6 बसेर कार्यक्रम चलाइरहेकी छु. बाहिर झ्यालबाट हेर्दा चाहिँ अलि अध्ययारो अध्ययारो बादलको लुकामारी जस्तो देख्न सकिन्छ है. आकाशमा पानी पर्ला पर्ला जस्तो केही दिनदेखि छिटफुट वर्षा भइ नै रहेको छ यहाँ मेलबर्नमा र अन्य अस्ट्रेलियाका विभिन्न ठाउँहरूबाट. अब कताबाट सुन्दै हुनुहुन्छ होइन, तपाईँको सबमा पनि त्यस्तै त्यस्तै होला मौसम सायद. त्यही भएर अब यो सिमसिमे पानी पर्ने मौसममा चाहिँ यही बोलको गीत मैले लिएर आएकी छु. पुरानो त नभनौँ तर धेरैजनाले सुन्नु भएकै गीत होला. त्यसको एउटा रिमिक्स भर्जन हामी आज सुन्न गइरहेका छौँ. गीतको बोल भने हो सिमसिमे पानीमा, गायिका रेखा शाहको आवाजमा.

सर श्रोतावृन्द, तिमी मेरो आँखाको तारा, तिमी बिना कोही छैन सहारा भनेर गाउँदै थिइन् गायिका रेखा शाह। यो गीत सिमसिमे पानीमा, सायद यो सिमसिमे पानीको मौसममा तपाईँले यो गीत तपाईँको आँखाको ताराको लागि पनि डेडिकेट गर्न सक्नुहुन्छ, होइन? अब तपाईँको आँखाको ताराले चाहिँ प्रोग्राम लाइभ सुन्न भ्याउनु भएको छैन भने पडकास्टमा पनि तपाईँले सेयर गर्न सक्नुहुन्छ। केही दिनमा यो कार्यक्रम तपाईँले हाम्रो

0: वेबसाइटमा पाउनुहुन्छ, ठेगाना हो sbs.com.au/nepali। र योसँगै श्रोतावृन्द, कार्यक्रममा अब तेस्रो र अन्तिम ब्रेकको पालो भएको छ। त्यसपछि चाहिँ हामी तपाईँहरूलाई लिएर जाँदैछौँ सिडनीको टरोङ्गा जूमा हरिसँगको भेट गराउनका लागि। अन्य रमाइला गीतहरू पनि हामीसँग बाँकी नै छन्, सुन्दै गर्नुहोस् एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम।
1: एसबिएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।

0: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
1: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favourite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
2: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस् त्यो पनि निशुल्क sbs.com.au/nepali जानुहोस् वा अहिले SBS अडियो एप डाउनलोड गर्नुहोस्
3: Learn to speak English. Find videos, podcasts and advice to help you settle into daily life in Australia. Speak everyday Aussie with SBS Learn English.
4: र श्रोतावृन्द, यो तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि तपाईँलाई स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म, दिनिता रिसाल। हामी आइरहेका छौँ आज बिहिबार प्रत्यक्ष मेलबर्नबाट एसबिएस साउथ एसियनमा, र पुनः प्रसारण तपाईँले हामीलाई एसबिएस रेडियो 2 अपराह चारदेखि 5 बजेसम्म पनि सुनिरहनु भएको छ। र अब सिडनीतर्फ लागौँ भनेर ब्रेक अघि भनेकी थिएँ हरिलाई भेट्नलाई, है। त्योभन्दा अगाडि चाहिँ तपाईँहरूलाई प्रश्न पनि यही विषयमा सोधिहालौँ। अब सोसियल मिडियामा निकै चर्चा कमाएका छन् हरिले पछिल्ला केही हप्तामा, भनौँ न। तपाईँ चाहिँ हरिलाई भेट्न जानुभयो कि भएन अवश्य पनि हामीलाई एसएमएस गरेर बताउनुहोस्, र योजना छ कि छैन त्यो पनि बताउन सक्नुहुन्छ। 04397997 हाम्रो नम्बर हो। फेरि पनि एकपटक 04397997। र अब भने चर्चा गरौँ 4 वर्षीय हरिसँगको हाम्रो भेटको बारेमा। घरि सानो तलाउमा चुर्लुममा डुब्दै र निस्कँदै, अनि घरि आफ्नो भारी ज्यानलाई भित्तामा जोडेर, त घरि झुन्डिएका पाङ्रा र ड्रमसँग कुस्ती खेल्दै, यसरी नै बित्दैछन् एकसिङे गैँडा हरिका दिनहरू सिडनीको टरोङ्गा चिडियाखानामा। र यसको स्याहारमा लागिपरेकाहरू उसको छालाको स्याहार, हिलोमा खेल्ने, पानीको फोहोरसँग रमाउने र खानाका तालिकालाई निकै ध्यानपूर्वक पछ्याइरहेका नै छन्। गत वर्ष नोभेम्बरमा डब्बोको चिडियाखानाबाट सिडनीको टरोङ्गा चिडियाखानासम्म बसाइसरेका हरिको चर्चा सोसियल मिडियामा चुलिएसँगै हामीले हरिलाई भेट्ने तारतम्य मिलाएका थियौँ। भर्खरै जन्मिएका हरिलाई त हामीले चुलबुले र आमासँग निकै नजिक रहेको केटोको रूपमा चिनेका थियौँ, होइन। के कस्तो परिवर्तन आएका छन् त उनमा? विगत 5 महिनादेखि उनको स्याहार गर्दै आएका जेकबसँग हरि नयाँ ठाउँमा कत्तिको घुलमिल भइरहेका छन् लगायतका उनका स्याहारका तालिकाबारे हामीले कुराकानी गरेका छौँ। र सबैभन्दा पहिले त अमेरिकी आमा, जापानी बाउ, अस्ट्रेलियामा जन्मिएको केटोको किन राखियो नेपाली नाउँ?
5: Amala is from America, right? And Dora is from Japan. But why is he named Hari?
6: Well, the name Hari has a lot of significance to the Nepalese culture, from my understanding, and has a lot of ties to the sun, to light. And I think we wanted to just replicate that onto him because these animals are so charismatic. They're such bright personalities and such great ambassadors for rhino conservation and conservation of nature.
5: Hari has now officially made the move from Dubbo to Sydney. So how's the young guy settling into city life?
6: Yeah, so Hari's settling in really, really well. He's come from quite a different environment. So

0: round rhino, and he's known as the Indian rhino, and he's 2.7 ton, I think, like 2,700 kilograms.
1: Wow, I've got so much information about him.
0: I just read about him.
1: Before coming here? Or?
0: No, well, since here at the zoo.
1: All right. So what do you think about his look?
0: He's beautiful. He's gorgeous. He's different to the African rhino, but it's lovely that we get to see him.
1: Just giving him this name, the community felt so much connected to Taronga Zoo. So what do you think it has the importance in the community or as a whole wider Australia?
0: I think it's very important. We're so multicultural here, and if it can help other people feel more connected to him, then it helps spread the knowledge of how endangered they are and can help with conservation efforts.
2: र श्रोतावृन्द हरिलाई भेट्न सिडनीको टरोङ्गा जूमा पुगेका केही दर्शकहरूसँग र त्यहाँ उनको स्याहार गर्दै आएका जेकबसँग कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेल र यो पुरा कुराकानी सहितको रिपोर्ट भने तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ ठेगाना हो sbs.com.au/nepali र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामग्रीमा वक्ताहरूले विचार जुन व्यक्त गरेका छन् त्यो एसबिएस त्यसप्रति ती विचारहरू वक्ता स्वयं का हुन् र एसबिएस नेपालीको तीप्रति कुनै समर्थन वा विरोध रहेको छैन र हामी हरिको दिनचर्यालाई चाहिँ भिडियोमा पनि सोसियल मिडियामा अवश्य राख्ने नै छौँ हामीलाई तपाईँले फेसबुक एक्स र इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ हाम्रो ह्यान्डल हो एसबिएस नेपाली र श्रोतावृन्द कार्यक्रममा बज्न नभ्याएका अन्य थुप्रै सामग्रीहरू पनि हाम्रो पडकास्टमा तपाईँले पाउन सक्नुहुन्छ र सोसियल मिडियामा ठेगाना मैले बताइहालेँ र अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ त्यसको मतलब अर्को एउटा गीत सुन्ने भएको छ आजको लागि अब बिहिबारको कार्यक्रम विकेन्ड आउँदैछ र आइतबार सुन्नु हुँदै हुँदैछ भने पुनः प्रसारणमा चाहिँ नयाँ हप्ता सुरु हुँदैछ होइन सोमबार र यो सप्ताहन्त र यो नयाँ हप्ता चाहिँ तपाईँको लागि निकै नै ऊर्जामय रहोस् भन्ने विचारका साथ चाहिँ आज मैले ऊर्जा बोलको गीत दिएर आएकी छु नेपाली ब्यान्ड दि एलिमेन्ट्सको यो ऊर्जा गीतका साथ चाहिँ म दिनितालाई पनि कार्यक्रमबाट बिदा लिने अनुमति दिनुहोस् आउँदो कार्यक्रममा भेट हुने नै छ नमस्ते